0: वेलकम बैक है एक बार फिर से। आप सुन रहे हैं आरजे आनंद को, जहां बातें हो रही हैं ढेर सारी, और वो बातें जो शायद आप सुनकर भूल ना पाओ, और कहीं ना कहीं आप भी अपने पुराने वाले टाइम में पहुंच जाओ। और इस पुराने वाले टाइम को याद दिला रहे हैं मनु जी और साथ में शुभम जी। बहुत बहुत आपका भी इस्तकबाल है हमारे इस प्रोग्राम में। वंस अगेन थैंक यू सो मच फॉर कमिंग शुभम जी, और सर आपका भी धन्यवाद आप आए। और दोस्तों आप इस वक्त इस महफिल को एंजॉय कर रहे हैं, आई होप आपको भी मज़ा आ रहा होगा। शुभम जी मैं आपकी तरफ आना चाहूँगा, कुछ बेहतरीन आप अभी माइक के पीछे सुनाने की बात कर रहे थे, तो आप देर ना कीजिए।
1: जी मनु जी ने इतनी शानदार अपनी नज्म कही है
2: मोहब्बत भाई,
1: और मेरा भी मन हो रहा है कि ऊपर वाले की शान में कुछ अर्पित कर सकूं।
0: जरूर
2: भाई,
1: तो मतलब रखता हूं कि साल उसके हैं हर सदी उसकी।
2: क्या बात है,
1: साल उसके हैं हर सदी उसकी, बात करते ऋषि मुनि जिसकी, बात करते ऋषि मुनि जिसकी। और शेर है कि उसने मतलब है कि काम आती है बंदगी उसकी, काम आती है बंदगी उसकी, हर्ष देती है शायरी उसकी।
2: क्या बात है,
1: और शेर है मतलब है कि उसने मतलब अगला के सांस उसकी है जान भी उसकी, सांस उसकी है जान भी उसकी, अपनी आंखों में रोशनी उसकी।
2: क्या बात,
1: अपनी आंखों में रोशनी उसकी। और शेर है कि वही अव्वल है वही आखिर है,
2: वही अव्वल है वही आखिर है,
1: वही अव्वल है वही आखिर है, सबको लाजिम है बंदगी उसकी।
2: क्या बात है, वाह वाह,
1: सबको लाजिम है बंदगी उसकी। और शेर है कि उसके हाथों निजाम है जग का, उसके हाथों निजाम है जग का, मौत उसकी है जिंदगी उसकी, मौत उसकी है जिंदगी उसकी। और मक्ता यानी अंतिम शेर के, फिर ना कुछ दरमिया नजर आया, फिर ना कुछ दरमिया नजर आया, जब शुभम याद आ गई उसकी, जब शुभम याद आ गई उसकी। ये था मेरी तरफ से एक छोटा सा ट्रिब्यूट उस परमपिता परमात्मा ऊपर वाला गॉड खुदा को।
2: वाँ वाँ,
1: मैं श्रोताओं से उम्मीद करूंगा कि उनको पसंद आया होगा, और आनंद जी को भी।
2: शुभम जी बात ये है, दरअसल ये जब जो चीज़ इबादत की होती है, देखिए कुरान शरीफ के हवाले से भी ये कहा गया है कि शायरी हराम है, लेकिन ये विशेष इसलिए है कि जब इसमें सदाकत, जब इसमें सच्चाई का इस्तेमाल होता है, जब उसमें उसकी इबादत की बात होती है, जब उसकी इबादत में जो लफ्ज़ अदा होते हैं, तो वो एक प्रार्थना बन जाते हैं।
1: बिल्कुल,
2: और जाहिर सी बात है इनको अगर कोई पसंद ना करे ऐसा तो हो ही नहीं सकता।
1: बिल्कुल सही बात है,
2: तो ये सभी के दिलों को छूने वाली चीज़ है, और हम ये बेशक मानते हैं कि खुदा भगवान ईश्वर वो एक ही है, तो इबादत के ये जो आप
1: तरीके हैं वो अलग
2: जी
1: अलग
2: जी
1: हैं।
2: जी इबादत के लिए जो ये मिसरे आपने अदा किए उसके लिए बहुत बहुत शुक्रिया। और अब आप जो मक्ता कह रहे हैं वो कह सकते हैं, क्योंकि हमारे श्रोता पहले जान चुके हैं कि मक्ता किसे
1: क्या,
2: कहा
1: किसे
2: जाता
1: कहते
2: है,
1: वो मतलब
2: गजल के थोड़े से ग्रामर के हवाले से।
0: बिल्कुल बिल्कुल बिल्कुल, इवन हमें भी पता चल रहा है, ये चीज़ बहुत अच्छी बात है। और ये छोटी छोटी चीज़ें हैं जो अक्सर हम कहीं ना कहीं अवॉइड भी कर देते हैं, समझना नहीं चाहते, लेकिन अगर इनको समझो तो इनकी बात ही अलग है।
2: अरे इसमें कशिश है आनंद भाई,
0: बिल्कुल बिल्कुल,
2: इसमें
0: बिल्कुल,
2: वो कशिश है कि ये अपनी तरफ खींच लेता है।
0: बिल्कुल बिल्कुल बिल्कुल सही कहा आपने। और शुभम जी आप कुछ सुना रहे हैं या मैं मनु जी की तरफ आ जाऊं?
1: मैं तो चाहूंगा कि मेरा मन है मनु जी को भी सुना जाए, कि क्योंकि केवल ऐसा लग रहा है कि शादी का दूल्हा बना बैठा हूँ, ऐसा नहीं होना चाहिए, बराबर मौका मिलना चाहिए मनु जी का भी, क्योंकि मुझे यहाँ तक लाने में मनु जी का बहुत योगदान है। तो मनु जी को उतना ही मैं चाहूँगा कि सम्मान मिले और उतना ही रेस्पेक्ट मिले, क्योंकि जब मनु जी का सम्मान होगा मैं समझूंगा मेरा ही सम्मान हो रहा है।
2: क्या बात है, अरे हमारा सम्मान तो तभी बड़ा जब आप हमारे साथ आए हैं। देखिए जहाँ तक बात चल रही थी, तो जैसे अभी मैंने पीछे बताया, तो होता क्या है कि शायरी संदेश देती है, बात करती है, महबूब की बात करती है, संयोग की बात करती है, वियोग की बात करती है। आप सामाजिकता से लेकर के दो तीन मिसरे देखें
1: जी,
2: जुबां में फर्क डाला जा रहा है।
0: क्या बात है,
2: जुबां में फर्क डाला जा रहा है, उसे दिल से निकाला जा रहा है।
1: क्या कह दिया, क्या कहने,
2: किसी के वास्ते पलके बिछी हैं, किसी के वास्ते
1: पलके
2: बिछी हैं, किसी को सिर्फ टाला जा रहा है।
1: क्या कहने,
2: किसी के کسی کو صرف ٹالا جا رہا ہے، زباں میں فرق ڈالا جا رہا ہے. اور دیکھیں تو ایک بڑی ہلکی پھلکی بات ہے کہ
1: جی
2: میاں دنیا گھمائی جا رہی ہے، بڑے چکر میں ڈالا جا رہا ہے.
1: کیا کہنا ہے بھائی، چکر میں ڈالا جا رہا ہے،
2: بڑے چکر میں ڈالا جا رہا ہے. اور کہیں لالے پڑے ہیں، یہ سنجیدہ شعر ہے
1: جی،
2: کہیں لالے پڑے ہیں روٹیوں کو، کہیں لالے پڑے ہیں روٹیوں کو، کہیں ضایا نوالا جا رہا ہے. کہیں ضایا نوالا جا رہا ہے. اور یہ شعر بطور خاص کہ کسی دہلیز پہ دیپک رکھا تھا، کسی دہلیز پہ، شبھم بھائی، کسی دہلیز پہ دیپک رکھا تھا، گلی بھر میں اجالا جا رہا ہے.
1: اچھا شعر ہے،
2: گلی بھر میں اجالا جا رہا ہے. اور آنند بھائی کے کہ اب آزاد ہو جائے پرندہ، کہ اب آزاد ہو جائے پرندہ، یہ پنجرا توڑ ڈالا جا رہا ہے، یہ پنجرا توڑ ڈالا جا رہا ہے. مانی خیز ہر ایک شیر اپنا، محبت سے سنبھالا جا رہا ہے، محبت سے سنبھالا جا رہا ہے. اور دیکھیں دور حاضر میں کبھی ہم گاؤں میں رہا کرتے تھے
1: جی جی،
2: تو کیسے کھیت کھلیان، کھیت کے ملے ہوئے اپنے کھلیان جیسے بڑے ایک آنگن ہوا کرتے تھے. تو اسے کی بات کرتا ہوا ایک شعر اس میں دیکھیں آپ، شبھ
1: جی سواگت.
2: کبھی رہتا تھا دالانوں میں کھل کر، آپ ملٹی اسٹوریز دیکھیے اور گاؤں کا پریدرشیہ دیکھیے جو ہم چھوڑ کر شہروں میں پہنچ گئے ہیں،
1: پہنچ گئے ہیں. بالکل بالکل سر.
2: کبھی رہتا تھا دالانوں میں کھل کے،
1: واہ،
2: مگر اب چار مالا جا رہا ہے،
1: ارے واہ،
2: مگر اب چار مالا جا رہا ہے. اور کہاں کا لطف یارو عاشقی میں، کہاں کا لطف یارو عاشقی میں، مسلسل درد ڈھالا جا رہا ہے، مسلسل درد ڈھالا جا رہا ہے. کہیں لالے پڑے تھے روٹیوں کو، کہیں لالے پڑے ہیں روٹیوں کو، کہیں ضایا نوالا جا رہا ہے، زباں میں فرق ڈالا جا رہا ہے، انہیں دل سے نکالا جا رہا ہے.
0: ارے واہ غضب، بہترین. تو شروتاؤں، یہ جو محفل ہے وہ لگاتار جو ہے سجی ہوئی ہے، کچھ نظم سے تو کچھ شعر و شاعری سے تو کچھ غزلوں سے، کچھ ایسی باتیں بھی ہو رہی ہیں جو شاید سیدھا آپ کو فلیش بیک میں لے جائیں گی، جیسے وہ ابھی پرانے زمانے میں لے کر چلے گئے کہ ایک گھر کا بڑا آنگن ہوتا تھا اور ایک دم کھیت کھلیان سے کنیکٹڈ ہوتا تھا. اور سر پہلے تو کھیت اور گھر آس پاس میں ہوتے تھے،
2: بالکل بالکل،
0: لوگ گھر سے نکلے تو کھیتوں میں پہنچ گئے، کھیت سے نکلے گھروں میں پہنچ گئے،
2: یہ گھیر ہوا کرتے تھے،
0: مٹی کے چولہے پڑے ہیں،
2: مٹی کے چولہے ہوتے تھے، روٹیاں
0: ہوتی تھیں، وہی وہی سب،
2: چھوٹے چھوٹے آنگن ہوتے،
0: چھوٹے چھوٹے کھاٹ پڑی ہوئی ہیں چار پانچ ایک ساتھ،
2: کسی اے سی کی ضرورت نہیں ہے، کسی پنکھے کی ضرورت نہیں ہے، نیچرل ہوا.
1: میں جو بڑے بزرگ ہمارے ساتھ میں ہوتے تھے ان سے جو آنند گیان ہمیں پراپت ہوتا تھا اس کی بھی بات اور تھی،
2: بالکل صحیح،
1: کیونکہ کہیں نہ کہیں گاؤں کا وہ ماحول رہتا تھا کہ لوگ آپس میں ایک جٹ تھے. اور آج کا ماحول یہ ہے کہ آدمی بہت زیادہ تنہا ہے.
0: کریکٹ، بالکل صحیح کہا آپ،
1: بھیڑ میں بھی تنہا ہے،
0: بھیڑ میں بھی تنہا ہے، بالکل بھیا. اور مجھے لگتا ہے کہ دیکھیے اب جو ہے نا زمانہ، جس سے تھوڑی دیر پہلے منو جی نے بھی کہا کہ بہت فاسٹ ہو گیا ہے، انسان کو نا پیشنس نہیں رہا ہے، صبر نہیں رہا ہے، ہر کسی کو ہر چیز بہت جلدی چاہیے،
1: بالکل،
0: مطلب ان کو ایسا لگتا ہے کہ ساری چیز ترنت منٹوں سیکنڈوں میں ہو جانی چاہیے. اور جبکہ پہلے کے لوگوں میں بہت پیشنس، ان کو دیکھو نا کھیتی کر رہے ہیں، اگر آج ہم نے گیہوں لگایا تو پورا ویٹ کرنا پڑتا ہے ان کو، اور اس کے بیچ میں کتنی ساری وہ لوگ محنت کرتے ہیں، جا رہے ہیں کھیت کھلیان کی صاف صفائی، ساری چیزیں. تو وہ پرانے لوگوں میں پیشنس بھی تھا اور پرانے لوگوں میں ایک اپنی ایمانداری بھی تھی کہیں نہ کہیں.
1: اور اس میں بھی رسک فیکٹر سب سے زیادہ یہ کہ موسم خراب نہ ہو جائے. اس کے بعد بھی کبھی کسان نے یہ نہیں کہا، کبھی وہ کسی کو مطلب بد دعا نہیں دیا، بلیم نہیں دیا، ہے نا؟
0: کریکٹ کریکٹ یار، وہ چیز تو یو نو سیکھنے والی ہے.
2: دیکھیے یہی چیز جو انسرٹینٹی ہے، جو موسم کی انسرٹینٹی تھی، یہی جو ہے اس اوپر والے کے لیے اس میں جو ہمارا ایک وشواس ہوتا ہے اس کو اٹیوٹ بناتی تھی. کیوں؟ کیونکہ بہت ساری چیز جو ہمارے ہاتھ میں نہیں ہوتی وہ پرکرتی کے ہاتھ میں ہوتی ہے، اور اس کا نظام اس خدا کے، اس ایشور کے پاس ہوتا ہے. تو وشواس کی جو جڑ، جو نیو مضبوط ہوتی تھی وہ یہی. آج ہم لوگ سوچ رہے ہیں کہ ہم وگیان کے ساتھ پرگتی کر کے سب کچھ اپنے لیے ارینج کر سکتے ہیں، تو کہیں نہ کہیں ہماری بھول ہے. حالانکہ ایسا نہیں ہے، وگیان کے جو بھی ابھی ہم پائیدان چڑھتے ہوئے آئے ہوئے ہم نے ترقی کی ہے، یہ بھی اپنے آپ میں کم چیز نہیں ہے، بہت اچھی ہے.